0: ऐसे गुण ने ऐसा माल असबाब है जो दिन दुनिया दे बाजार विच नहीं मिलेगा। स्वयं भगत कबीर ने इसनु इस ढंग नाल बयान कीता है कि राम पदार्थ पाए के कबीरा गांठ न खोल। ई जड़ा पदार्थ ई जड़ा माल तू प्राप्त कीता है ऐ कबीर, इस पदार्थ दी गठड़ी किधरे खोली ना, इस माल असबाब दी कठड़ी किधरे खोली ना। क्यों कि ऐसा बैरूनी दुनिया विच कोई बाजार ही नहीं है। राम पदार्थ पाए के कबीरा गांठ ना खोल, नहीं पटन नहीं पार खो, नहीं गाहक नहीं मोल। कोई पटन नहीं है, कोई बाजार नहीं है, कोई ऐसा स्थान नहीं है जिथे बैठ के इस पदार्थ नु वेचिया जा सके। भगत कबीर कहंदे ने जे मबादा इस अमर पदार्थ नु, इस दैवी गुणा दी गठड़ी नु मैं दुनिया दे बाजार विच खोल भी लवां, जैसे कोई हीरियां नु वेचे उत्थे जिहड़ा कोलियां दा बाजार होवे, कोई सोना वेचण उत्थे चला जाए जिस बाजार विच लोहा बिकदा है, कोई हीरे लाल पन्ने जवाहरात उस थां ते वेचण चला जाए जिथे ईटां बिकदियां ने लकड़ां बिकदियां ने। ये गल सुभायमान ते नहीं, लेकिन कबीर कहंदे ने मैनू ऐसा मजबूरन ये हीरियां दी पंड उत्थे खोलनी पई है जो बाजार ही कोलियां दा है, जो बाजार ही पत्थरां दा है, जो बाजार ही लोहे दा है। मजबूरी है कि जिहड़े हीरे मेरे कोल ने इन्हां दा कोई बाजार ही नहीं है। दरअसल दुनिया दे किसे बाजार विच भी चले जाइए, सबर कित्थों मंगीए, संतोख कित्थों मंगीए, केड़ी दुकान तो मंगीए, सील संजम दया किस दुकान तो मंगीए। ये दैवी गुणा दी दौलत इस दे कोई बाजार नहीं है। नहीं पठन नहीं पारखो, आम बाजार विच भगत कबीर कहंदे जे मैं बैठ भी जावां तो वाकई ये रब दियां महान गल्लां आम बाजार विच कहनियां पैंदियां, आम दुनियादारां दे सामने ही रखनियां पैंदियां ने, जिथे वाकई ऐसा देखण दे चाया है कोई पारखू ही नहीं आउंदा। क्योंकि कोलियां दी मंडी दे इत्थे कोलियां दे पारखू आणगे, पत्थरां दी मार्केट दे इच पत्थरां दे जानकार आणगे, लकड़ मंडी दे इच लकड़ां दे खरीदार आउणगे ते लकड़ां दे पारखू आणगे ते केड़ी लकड़ है चंगी है माड़ी है इमारती है जलाऊ है। लकड़ां दे ही खरीदार आउणगे लकड़ मंडी दे इच ते लोहा मंडी दे इच लोहे दे ही खरीदार आउणगे। भगत कबीर कहंदे ने इन्हां मंडियां च मैं बैठ गया हीरियां दा व्यापार करन लई, हीरियां दी पंड खोल के मैं उत्थे बैठ गया। अक्सर भगत लोगां ने प्रभु दे गीत उन्हां लोकां नूं सुणाए ने जो प्रभु दे गीत ना सुनना चाहते सन ते ना ही उन्हां दी सूझ ते समझ सी। यही कारण है कि भगत जो कहंदे रहे संसार दा उन्हां बोलां नाल तालमेल नहीं बैठता रहा, संसार विरोधता करता रहा। तो भगत जी कहंदे ने कोई पारखू ही नहीं है, मैं बैठा लोकी कोले खरीदते पे ने, इट्टां खरीदते पे ने, पत्थर खरीद रहे ने, लोहा खरीद रहे ने, लकड़ा खरीद रहे ने, ते मैं पोटली खोल के बैठा मेरी तरफ कोई आउंदा ही नहीं, कोई खरीदार ही नहीं, कोई पारखो नहीं। नहीं पटन नहीं पारखो नहीं गाहक, फिर कोई खरीदार ही नहीं गाहक ही नहीं है। जो चीज मेरे कोल है इसका कोई खरीदार ही नहीं है। देखण दे चाया है एक राजनीतिक दे पिछे जितनी भीड़ चल पैंदी है, एक धनवान दे आले जितनी दुनिया मंडलाउंदी है, अध्यात्म दर्शी दी जीवदियां जी करीबन करीबन संसार ने विरोधता ही कीती है। उहदे बोलां नाल उहदी जिंदगी नाल जगत सहमत नहीं होया। तो श्री कबीर कहिंदे ने कोई ग्राहक ही नहीं है। ते जे मबादा इस बहुती भीड़ दे च जो कोलिया दे ग्राहक ने लोहे दे ग्राहक ने किधरे इक अद इस हीरे दा ग्राहक आ भी जाए पारखू आ भी जाए ता नहीं मोल ओ मुल देण नूं तैयार नहीं, ओ मुल नहीं उतारदा। समझते है ये हीरा है, परखते है उसनूं और ओ खरीदार भी है लेकिन मुल नहीं देना चाहता। इत्थे सवाल पैदा होता है मुल की है। कंचन स्यों पाये नहीं तोल, मन दे राम लिया है मोल। मन ही उसका मुल है। अपना मन भेंट करिए ते राम नाम दा हीरा प्राप्त करिए, पर ए मुल देन नू कोई तैयार ही नहीं। इस वास्ते खरीदार होंदे आया भी, पारखू होंदे आया भी, सूझ समझ रखदे आया भी, कई मनुख इस महान हीरियां तो वांझे रह जांदे ने क्योंकि मुल नहीं उतारदे, मुल जो है नहीं देना चाहते। तो आम इना ब्रह्म ज्ञानियां नू भगत लोगां नू ते अपने बोल ऐन संसारी मनुखां दे सामने रखने पए। श्री रविदास जी महाराज कहिंदे ना तशवीश खराज ना माल, माल मेरा वद्दा जा रहा है, धन पदार्थ मेरा वद्दा जा रहा है, पर इससे मैनू कोई खराज नहीं देना पैंदा, इससे मैनू कोई टैक्स नहीं देना पैंदा। खौफ ना खता ना तरस जवाल। फिर जिस शहर विच मैं रहना उत्थे किसी प्रकार का कोई खौफ नहीं, डर नहीं। अज ते असी देखदे आ कि जंगलां विच खौफ खत्म होंदा जा रहा है, शहरां विच खौफ वधदा जा रहा है। जंगलां विच जंगली जानवर घटदे जा रहे ने, शहरां विच जंगली जानवर वधदे जा रहे ने। चार पैरां वाले चौपाए जानवर जंगलां विच घटदे जा रहे ने, दो पैरां वाले जानवर वधदे जा रहे ने। ते अजोके युग विच चार पैरां वाले जानवरां दा इतना खतरा नहीं रहा, दो पैरां वाले जानवर दा खतरा वध गया। प्राचीन समय विच चौपायां दा खतरा सी और उन्हां तों बचाव दे ही सारे उपराले करने पैंदे सन, साधन जुटाने पैंदे सन, सारी सारी रात अग बाल के रखनी पैंदी सी कोई शेर ना आ जाए, कोई चीता हमला आवर ना हो जाए, या फिर सप्पां तो बचण दे उपराले करने पैंदे सन, हाथियां तो बचण दे उपराले करने पैंदे सन। अज ते सारे उपराले वसीले ने इस दो पैरां वाले जानवर तो किस ढंग नाल अपने आप नूं बचाईए ते अपने आप नूं सुरक्षित करिए। श्री रविदास जी महाराज कहिंदे ने जिस शहर दा मैं वासी उस शहर विच खौफ नहीं है, डर नहीं है, ना कोई डरांदा है ना कोई डरदा है। दरअसल यही ब्रह्म ज्ञानी दे लक्षण ने। गुरु तेग बहादुर साहब जी महाराज प्रमाण करदे ने, भय काहू को देत नै, नै भय मानत आन, कहो नानक सुन रे मना, ज्ञानी ताहे बखान। डराना दुष्टपना है, डरना कायरता है, बुजदिली है। बुजदिल भी परमात्मा तो दूर है, पर जालम भी परमात्मा तो दूर है। बहुत वड्डा भयानक मानसिक रोग है डरना ते डराना। इस तो भगत उच्चा जीवदा है। तो भगत रविदास जी महाराज कहिंदे ने जिस शहर दा मैं वासी उत्थे खौफ नहीं है, खता उत्थे धोखे भी नहीं है, उत्थे छल नहीं है, उत्थे कपट नहीं है। जिस दुनिया दा मैं वासी हां, जिस शहर दा मैं वासी हां, उत्थे धोखा नहीं है। धोखा देना धोखा खाना इन्हां दोहां तो उच्ची जिंदगी है, इन्हां दोहां तो उच्चा जीवन है। ते जवाल कहिंदे ने धेंदी कला नूं पस्ती नूं। उनते आलमां दा कहना है हर कमाले रा जवाल, कोई ऐसा कमाल नहीं जो जवाल दी तरफ नहीं जांदा, कोई ऐसा चढ़ना नहीं जो टहिंदी कला दी नहीं तरफ नहीं जांदा। ऊचंग तनी चंग नाना सुम ऊचंग साहेब, श्री गुरु अर्जन देव जी महाराज दा कहना اونچا چڑھے سو جائے پیالا، جو اوپر جا رہا ہے آخر تھلے آئے گا، جو اچھا اٹھ رہا ہے آخر تھلے آئے گا۔ بچہ ود رہا ہے ود رہا ہے، طاقت ود رہی ہے، سندرتا ود رہی ہے، شکتی ود رہی ہے، اج بڈھا ہو گیا ہوں گھٹنا گھٹنا گھٹ جائے گا، ہوں ڈھینڈی کلا، ہوں زوال، شریر زوال دی طرف جاندے نے، پہاڑ زوال دی طرف جاندے نے، سورج چند تارے زوال دی طرف جاندے نے۔ سوئم گرو ارجن دیو جی مہاراج فرمان کردے نے، گھٹنت دیپنگ گھٹنت روپنگ گھٹنت روسس نکھتر گگنگ گھٹنت گرترس کھنڈن گھٹنت للنا برات موہتم۔ آخر استری دا موہ، براواں دا موہ وی ایک شکھر تے پہنچ کے گھٹنا شروع ہو جاندہ ہے، پتراں دا موہ وی ایک شکھر تے پہنچ کے گھٹنا شروع ہو جاندہ ہے۔ اس طریقے نال سورج وی گھٹدا ہے، چندرما وی گھٹدا ہے، پہاڑ وی گھٹدے نے، زمین وی گھٹدے نے، تے جو گھٹدا ہے آخر مٹدا ہے، جو وددا ہے وہ گھٹدا ہے، جو گھٹدا ہے وہ مٹدا ہے۔ اے نیم سب تے لاگو ہے، ایک تے نہیں لاگو، وہ پرماتما یا جو پرماتما نال جڑ گئے۔ گرو گوبند سنگھ جی مہاراج دا فرمان، نہ گھاٹ ہیں نہ باد ہیں، نہ گھاٹ باد ہوت ہیں، ایشور دیچ اکال پرکھ دیچ نہ گھٹنا ہے نہ ودنا ہے۔ باقی ہر چیز وعدے دی طرف جاندی ہے، تے وعدے تو بعد پھر کاٹے دی طرف جاندی ہے، تے کاٹے تو بعد پھر مٹ جاندی ہے۔ ودنا گھٹنا مٹنا اے نیم ہر ایک تے لاگو ہے، ہر وستو تے، ہر جیو تے، ہر آکار تے۔ پر شری رویداس جی مہاراج کہندے جس شہر دا میں واسی ہاں اتھے زوال ہے ہی نہیں، اتھے گھٹنا ہے ہی نہیں، تے جد گھٹنا ہی نہیں تو پھر مٹنا بھی نہیں ہے۔ امٹ دنیا دی پراپتی ہو جاندی ہے، امٹ سنسار، امٹ آنند، امٹ سکھ، جو نیست تو نابود ہو ہی نہیں سکتا۔ نہ تسویس خراج نہ مال، خوف نہ خطا نہ ترس زوال، اب میں خوب وطن گہ پائی، اواں خیر صدا میرے بھائی۔ اس شہر دیچ صدیوی خیر بنے ہوئے ہیں، صدائی خیر، صدائی چڑھ دیاں کلاں، کدی ماڑی خبر نہیں آوندی۔ زمین دیتے کوئی ایسا ملک نہیں جتھے روز کوئی نہ کوئی ماڑی خبر نہ آوے، کوئی ایسا شہر نہیں، کوئی ایسا پرانت نہیں جتھے ماڑیاں خبراں اخباراں دے پڑھن نو مل جو ہے نہ ملن۔ پر شری رویداس جی مہاراج کہندے جس شہر دا میں واسی ہاں اتھے صدیوی خیر ہے، کدی کوئی ماڑی خبر اس شہر دی ہے ہی نہیں۔ نہ تسویس خراج نہ مال، خوف نہ خطا نہ ترس زوال، اب میں خوب وطن گہ پائی، اواں خیر صدا میرے بھائی۔ اے میرے گرا اتھے صدیوی خیر، اتھے صدیوی آنند ہے۔ میں اس شہر دا واسی، میں اس نگری دا واسی، اور اس نگری دے واسی ہی سارے لوگ تسی بنو۔ حقیقت ہے بیرونی دنیا وچ جس ملک دے سکھ زیادہ ہوئے او ملک باقی لوگاں لئی اپنے ملک دے دروازے بند کر دیندے نے، دکھی لئی، کمزور لئی، غریباں لئی اپنے ملک دے دوار بند کر دیندے نے۔ ایسا اسی دھرتی تے دیکھتے ہیں۔ ایک پرانت وچ بہت کچھ ہوئے تے بہت کچھ پراکرتک سمپدا ہوئے، او پرانت وی دوسرے پرانت لئی دوار بند کردا ہے۔ ایک ویکتی کول بہت کچھ ہو جائے تو بہت کچھ دے ہوندے آئیں وہ دوسرے ویکتیاں لئی دروازے بند کر دیندا ہے۔ پر رویداس کہندن جس شہر دا میں واسیاں بیگم پورے دا، اس شہر دے بوئے ہر ایک لئی کھلے لے، کوئی بھی آوے اس بوگم پورے دے چوسے تے آنند لوے، سکھ چین لوے۔ میں سب نو آواز مارے ہاں، سب نو ڈھڈورا پٹ کے بلا رہے ہاں۔
1: You're listening to KRPI 1550 Radio, Ferndale, Washington.
2: Radio station 1550 AM Gurbani segment, to aade tak. Swargwasi Sardar Ajit Singh ji baad, ਸਵਰਗਵਾਸੀ ਮਾਤਾ ਸੁਰਿੰਦਰ ਕੌਰ ਵਾਦ ਦੀ ਯਾਦ ਦੇ ਵਿੱਚ 1550 AM ਤੋਂ ਗੁਰਬਾਣੀ ਪ੍ਰਚਾਰ ਕੀਤਾ ਜਾਂਦਾ ਹੈ। 1550 ਰੇਡੀਓ ਦੇ ਉੱਤੇ ਗੁਰਬਾਣੀ ਦੇ ਕਿਸੇ ਵੀ ਪ੍ਰੋਗਰਾਮ ਨੂੰ ਸਪੌਂਸਰ ਕਰਨ ਵਾਸਤੇ 604-961-7790 604-961-7790 1550 AM। ਵਾਹਿਗੁਰੂ ਜੀ ਕਾ ਖਾਲਸਾ, ਵਾਹਿਗੁਰੂ ਜੀ ਕੀ ਫਤਿਹ।
3: ਪੰਜਾਬੀਆਂ ਦਾ ਇੱਕੋ ਇੱਕ ਹਰਮਨ ਪਿਆਰਾ ਗਰੋਸਰੀ ਸਟੋਰ ਫਰੂਟੀ ਕਹਿਣਾ, ਜਿਨ੍ਹਾਂ ਦੇ ਪ੍ਰਾਈਸਿਸ ਹੋਲਸੇਲ ਨਾਲੋਂ ਵੀ ਘੱਟ ਹਨ। ਫਰੂਟੀ ਕਹਿਣਾ ਦੀ ਨਵੀਂ ਲੋਕੇਸ਼ਨ ਸਾਊਥ ਸਰੀ ਵਿੱਚ ਖੁੱਲ ਗਈ ਹੈ, 2990152 ਸਟਰੀਟ। ਇਸ ਹਫਤੇ ਦੇ ਸਪੈਸ਼ਲ ਹਨ 3 ਸਪਟੈਂਬਰ ਤੋਂ 9 ਸਪਟੈਂਬਰ ਤੱਕ 4 ਪਾਉਂਡ ਇੰਡੀਕਨ ਮਸਰ ਅਤੇ ਸਾਬਤ ਲਾਲ ਮਸਰ, ਜੋ ਕੈਨੇਡਾ ਦੇ ਵਿੱਚ ਉਗਾਈ ਗਈ ਹੈ, ਲਵੋ 2.99 ਨੂੰ ਬੈਗ, ਅਤੇ ਬਿਨਾਂ ਬੀਜ ਵਾਲਾ ਹਦਵਾਣਾ 58 ਸੈਂਟਸ ਨੂੰ ਪਾਉਂਡ।
2: ਪੰਜਾਬ ਫੋਰੈਕਸ, ਗਗਨ ਸਿੰਘ, ਪੰਜਾਬ ਦੇ ਵਿੱਚ ਜੇ ਰੁਪਈਏ ਪਹੁੰਚਦੇ ਕਰਨੇ ਨੇ, ਜੇ ਰੁਪਈਏ ਬਾਫਰ ਹੋ ਗਏ ਤਾਂ ਡਾਲਰ ਇੱਥੇ ਪਹੁੰਚਣੇ ਕਰਨੇ ਤਾਂ ਗਗਨ ਸਿੰਘ 604-349-1313 24 ਘੰਟੇ ਦੇ ਵਿੱਚ ਪੰਜਾਬ ਰੁਪਈਏ ਪਹੁੰਚਣਗੇ ਤੇ 24 ਘੰਟਿਆਂ ਦੇ ਵਿੱਚ ਡਾਲਰ ਇੱਥੇ ਲੈ ਲਿਓ। 6043491313 ਯੂਨਿਟ 103-8840-120 ਸਟਰੀਟ ਸਰੀ 6043491313 604-349-1313 ਗਗਨ ਸਿੰਘ ਪੰਜਾਬ ਫੋਰੈਕਸ, ਦਾਵਾ ਤੇ ਵਾਅਦਾ ਪੱਕਾ।
4: Need help navigating our ever-changing real estate market? Gurdale Baud of RE/MAX Real Estate Services is among the top 1% of all Lower Mainland realtors. Whether thinking of buying or selling residential properties, commercial properties, or farmland, call the agent with 30 years of experience to help you. Gurdale Baud, your realtor for life. Call Dale at 604-303-7653 or go online at GurdaleBaudGroup.com.